0: विश्वास। ओके जी, ग्राम नवाल सिंह कहता पता था हर पेरा जमा यो सवाल राजी, हर पेरा मुंकम अस्कम यो सवाल लाजिम कहू। सही था, यो सवाल वोड़ू के शांति लाजिम कहू चिता सुमान प्रोडक्ट गटई आउता सो वाखले मुंगना प्रोडक्ट कम जो हम स्टाज कोर ख्वाते दुकान वी कागा जन स्टोर वी का मेडिकल स्टोर वी का सुपर स्टोर वी का कॉस्मेटिक स्टोर वी या कता जो जमंग कम यो हम दासे मलगरे पे जनई चगा जमंग द इशमा टोल प्रोडक्ट खरसेवी आ उस्ताद सुबह के ब्या कम यो गठले वी नो तासिला सिम दागन अगस्ते शैदा सुबह के इंशाल्लाह सुख पाती ने वी कागा वई शेर मादा सवाल टिकलो او تاسو دا انعام چکم دینو پاتی شوی دی کاغذی ما کاغذ مارونه دین او داسی هر یو چکم دینو من خامخا پروڈکٹ ولا گفٹ کے ورکڑے وی تر دی پوری چپنا تنو باندی چا پی سی گٹلی وینو پٹھے مرت ملو شوی دی کچا کپڑے گٹلی وینو پٹھے مرت ملو شوی دی
1: مخلوقات سر تاج د فاطمی حمد علی او حسنین سر تاج

0: प्रोग्राम खबर है संदर है यानी कि गालियां और तुसारे गावन आओ तुसा हिस्सा गिन सकदे वे इन प्रोग्राम इच फरमाइश दस सकदे वे अपनी फरमाइश दस सकदे वे सारी फरमाइश पूरी करन दी पूरी पूरी कोशिश करने काल आंदी पई देखन मैडा मीठा भिरा कौन है। हेलो अस्सलाम वालेकुम।
1: वालेकुम सलाम चालदार आई साहब खैर दा ठीक ठाक है।
0: अल्लाह दे कदर का पा खुदा ग्रान से खुशहाल हो से आबाद हो से चोके मा खोश वरोरा
1: लका
0: नई दख्तर वाला गाना दे माता दे शोला उर्दू वाला या देजी दे काबल चोको
1: जी माशाल्लाह माशाल्लाह बिल्कुल सफा सुथरा देर जबरदस्त देर मजेदार प्रोग्राम दे देर मजा कई शौक तारे मुंगा को हर वो गाना हर टाइम बस वाता उस गारा वो हर टाइम हर यो प्रोग्राम हर वो दे ब्रजे वाला हम दे हम वाला हाँ
0: बिल्कुल मेहरबानी और अब मैं खुशहाल हो साता बस
1: दगा शौक तारे
0: जी बिल्कुल तासो सारा प्रोग्राम उना चे चोरा दी एफएम रेडियो टांक वाल रेडियो वाल चे चोरा प्रोग्राम उना दी तासो सारा कुशली दी अतासु मीना मोहब्बत को कदरदान खलक यो मुसरा प्रोग्राम से हिस्सा खलो कालूना को मैसेज ना को दा प्रोग्राम तोल दे तासु पर दी तासु मुश पर ओ दा प्रोग्राम ना कुशली दी पतासु सर बांधे कुशली दी
1: बस तासु दे अल्लाह खुशहाल हो सकते अल्लाह मुझे कामयाब कामरान हो सकते अल्लाह मुझे दगा से दा प्रोग्राम ना आबाद और कामयाब लारी दे तासु दे तोल स्टाफ हो यारानो सारा
0: आमीन आमीन। चेरे यार दोस्त पैगाम या सलामुना
1: بس یار دوست پیغام سلامونه خو چې څوره یاران دوستان دي څوک هم دا پروګرام واري ټولو ته د موږ طرف نه سلام دی تاسو سټوډیو والته دا ټولو ته سلام دی تاسو به خصوصي سلام دی
0: وعلیکم السلام
1: موږ کنه ګورم کې یو پیر صحیح کپیل شاه هغه ته موږ طرف نه سلام دی
0: بالکل هغه ته هم ورسه دل کچره آر وی لګیا دا هغه ته سلام ورسه دل جی
1: بس یو غانا دا کچره په هغه غاغ لاله خني یار د لهونو د میرا کار د لهونو د کچره دا غانا د بلګوا د نډیرا بشای
0: اواز د چا دا
1: اواز خو یار د یو شاعر د وسم یار
0: څنګه
1: غانا خو بس دا غا
0: بالکل جی
1: غانا دا غانا
0: جی جی بالکل
1: میرا کار د لهونو دا غني یار د لهونو د
0: بالکل
1: اقرار د لهونو دا غانا
0: اوکے بالکل ملا اوسلا تا په خدمت پیش کو او ریډو واروا مسرا وسا گانا واروا
1: اوکے جی
0: وعلیکم السلام اللہ خوش رکھے آباد رکھے کنی گرم ہو چکا لائیے زبردست کال زبردست گانے دی فرمائش کی تھی سارا پروگرام یہ فرمائش پورا کرن اللہ خبر او سندرے بالکل تاسو میں حصہ خصل سو ما ورونو پشتو گانے آرو کا اردو والا کا پنجابی کا سرے کی دے تاسو پروگرام دا دے تاسو اسٹوڈیو دا رجو چی یو گانا آرو جی دنا مقش چاہ فرمائش کرے آگے تا آرو دوستو ایکن گانے کن پہلے جے کن فرمائش کیتی پہلے پہلے تا او رل کے سننے آؤ جی

0: जी एफ एम रेडियो 88.4 अमन रेडियो टांग दी आवाज़ जी फरमैश खबर संदरे प्रोग्राम शुरू पिया जी फरमैशी प्रोग्राम है दूसरी फरमैशी पूरी थी सकती है फरमैशी हिस्सा गिन सकते वे कॉल कर सकते वे 09635114888 दी विच कॉल देखन देख दे पे जी कॉल कहंदी आंदी पे केरा भिरा है हेलो अस्सलाम वालेकुम जार देसों जार देसों कुर्बान देसों चौके शेख गरे ना शेख गरे वालो नन खुता सो पातर लो डेर इंतजार छे ना नासिया मा अल्लाह दे कदर मान का खपल नाम को ब्यारा था वशवा अबेदा ता ता प्रोग्राम छे हर कला वा या मामूज वाला आवाज सही रवांदा आ मलगरी तर सरा नाज दी हाँ शेर ना वाल दा इसरार ता माँ सलाम खो वर का इसरारा कुर्बान दे सन जार दे सन माँ जिगरा माँ जड़ो चरंगा शय बराबर है मलगरो शिनाते मलगरी दे शदी यार तासो दा शेख गरा दा शेख उतार ना मुझे डेरा इंतजार भी तासो मलगरो अदा रेडुलिश की बंद का डबल आवाज राजी हाँ हो शेर शेर रहता वो शवा जार दे सा आह वाह वाह वाह हाँ
1: غلمه پر رخسار چې خوره زلف پرته وی زی خیالی رخسار کې لاړ ما نششم ما خمار شم
0: آها نششم ما خمار شم وا
1: زی خیالی رخسار کې لاړ ما نششم ما خمار شم چې خیال می وکړو بیا تور سترګې تا وی دلې
0: آها وا
1: چې خیال می ورته وکړو بیا تور سترګې تا وی دلې او ما ویل چې د اصرار په زړه دې داسې گزار وکړو
0: آها وا
1: چې تر مرګ جوړی چرته نشي راغی دلې
0: آها ها وا جی وا اصرار وا بالکل جی دا خیال محمد پا آواز چا
1: خیال محمد پا آواز
0: بالکل جی بالکل چاہ یار دوست سلام منور کہو آمین آمین آمین جی بڑے دوستن شیخ اتار کر شیخ دے گرے کر سارے دوست بیٹھے ہیں تے فرمائش کیتی نے اساڑا پروگرام سن دے پین پشتو سے پہنچے دا ون ملگری ناز دی ڈیر زبردست شیرو نہ رہتا ہوئے لا ڈیر پر مینا باندے مش پروگرام آر وی فرمائش خیل محمد والا رہتا ہے وشا والا بالکل فیضانہ تاسو فرمائش بالکل بے پورا کہو دا پروگرام آر وہ تاسو نہ مقصد چکم فرمائش وہ آ گانا لگو او دنا بعد تا لمبر دا بالکل چی دالے دالے نہ سے پروگرام پگڑا وارو

0: جی جناب، آپ کی نزدیک قسمت والا انسان جو ہے نا وہ کون ہے؟ ایس ایم ایس کریں گے، کال کریں گے، لیکن 4:30 کے بعد آپ لوگوں کا وقت ہوتا ہے، تب جا کے آپ نے ہمیں جوائن کرنا ہے. تب تک آپ 15 منٹ سوچئے کہ آپ کے دماغ کے مطابق، آپ کے مطابق قسمت والا بندہ کون ہے. ایس ایم ایس کیجیے گا 03449363366، 03444-936-3366 پر.
1: سوچ کے چل منا تھے پیر پیر تے روڑے نے تینوں مندن والے پوتے نے تے سستاں.
0: بات کر رہے تھے وائٹنگ کی، اور وائٹنگ کے حوالے سے اگر کوئی مجھ سے پوچھے کہ وائٹنگ کے لیے آج کل کے دور میں جو سب سے لیٹسٹ، ایک بہت سارے ہوتے ہیں نا کہ وائٹنگ کے لیے کچھ پروڈکٹس ہوتے ہیں، کچھ آپ کی چھائیوں کو ختم کرنے کے لیے ہوتے ہیں، ٹھیک ہے جناب. کچھ کا رول ہوتا ہے آپ کی اسکن کے اوپر وائٹنگ کو لے کے آنا، ٹھیک ہے جناب. کچھ پروڈکٹ ہوتے ہیں جن کا کام ہوتا ہے کلیئرٹی. یہ دو الگ سبجیکٹس ہیں، اسکن کی کلیئرٹی اور اسکن کی وائٹنگ، ٹھیک ہے جناب. ان کو اگر اپنے طریقے سے ڈیل کیا جائے، ایز اے اسپیشلسٹ اس کو ڈیل کیا جائے تو وہ زیادہ بہتر ہوتا ہے. آج میرا گزر ایک جگہ سے ہوا چھوٹے بازار میں، ڈیرسمل خان والے جانتے ہیں چھوٹا بازار کہاں پر ہے. تو جو چھوٹا بازار ہے نا، وہاں پر جب آپ گزرتے ہیں تو وہاں پر بہت سارے گتے والے بیٹھے ہوئے ہیں جو کاغذ اور گتے لیتے ہیں، ٹھیک ہے جناب. تو میری نظر پڑی ایک بہت بڑا شاپر تھا جس کے اندر نا کاغذ، یہ جو ڈبیاں ہوتی ہیں کریموں کی ڈبیاں ہوتی ہیں یہ، تو وہ ڈبیوں سے بھرا ہوا تھا، اور اس کے اندر جو ڈبیاں تھیں نا وہ ساری میڈیسن والی ڈبیاں تھیں، کلوبی ویٹ، ٹھیک ہے جناب، کلوبی ویٹ کی ڈبیاں تھیں، اور اس کے اندر لازما کریم کی ڈبیاں تھیں. ڈبیوں کے ریپر پڑے ہوئے تھے، یعنی کہ پورا کسی نے اس کو بیچا، ٹھیک ہے جناب. بیچا کس نے ہوگا؟ کوئی فیمیل گھر میں کریمیں بناتی ہوں گی، ٹھیک ہے جناب. اچھا، جب بھی میں اس طرح کی بات کرتا ہوں نا، مجھے بہت سارے میسیجز آ جاتے ہیں اور کہتے ہیں بھائی آپ تو ہمارے رسک کے پیچھے پڑ گئے. مجھے ایک بات بتا دیں، ایک بندہ نشہ بیچ رہا ہے، ایک بندہ جو ہے شراب بیچ رہا ہے، ایک بندہ جو ہے کوکین بیچ رہا ہے، ان ایتھیکل کام کر رہا ہے، اگر اس کے پیچھے پولیس پڑ جائے، کوئی بندہ یہ بول دے کہ یار یہاں پر چھاپا مارو، یہاں پر بندہ نشہ بیچ رہا ہے، تو آپ کیا کہیں گے کہ یار اس بندے کے بیچارے کے رسک کے پیچھے ہم پڑ گئے کہ پولیس کو بتا دیا ہے؟ یعنی کہ جو ان ایتھیکل کام ہوتا ہے نا، اس میں آپ یہ نہیں کہہ سکتے کہ آپ نے کسی کے رسک میں لات ماری ہے. تو میں آپ کو بات بتاؤں کہ میں حیران رہ گیا. میں میڈیسن سے آیا ہوں، ٹھیک ہے نا، میں نے 14 سال میڈیکل میں گزارے ہیں، ٹھیک ہے جناب، ڈاکٹروں کے ساتھ گزارے ہیں، میڈیسن کمپنیوں میں گزارے ہیں، بڑے بڑے سیمینار اٹینڈ کیے ہیں، ساری چیزوں کو، میڈیکل کی چیزوں کو ہم بہت اچھی طریقے سے جانتے ہیں. تو میں حیران رہ گیا وہاں پر کہ اتنی بڑی تعداد میں، وہ ایک 10 کلو 20 کلو کا بیگ ہوگا جس کے اندر کریموں کے ریپر تھے، یعنی کہ اتنا وزن میں وہ تھے کہ انہوں نے بیچنے کی کوشش کی کہ اس کو بیچ دیں، ٹھیک ہے جناب. اور اس کا مطلب یہ ہے کہ کوئی گھر میں بنا. تو یہ جو لوگ، خواتین جو بیوٹی پارلرز کے اندر یہ جو فارمولا بنا کے دیتی ہیں نا آپ لوگوں کو، جو فارمولے ہوتے ہیں یہ زہر ہوتے ہیں، ٹھیک ہے جناب. ان سے آپ جا کے پوچھیں کبھی، ان سے جا کے کبھی پوچھیں کہ بہن یہ جو مجھے آپ وائٹننگ کا فارمولا بنا کے دے رہی ہو، اس کے اندر ہے کیا؟ وہ آپ کو نہیں بتا پائے گی. اسے کیا پتا کیا ہے اس کے اندر؟ وہ تو بازار سے کریم لیتی ہے کلوبی ویٹ کی، وہ تو لیتی ہے بازار سے کریم جو ہے نا لازما کی، ہائیڈروکونین کی، بیٹنوویٹ کی، ان کریموں کو مکس کر کے بیچ میں بازار کی کچھ وائٹنگ کریمیں ایڈ کر کے آپ کو دے دیتی ہے، اور آپ 4 دن کے اندر آپ کی اسکن وائٹ ہو جاتی ہے، گوری ہو جاتی ہے. کیوں نہیں ہوگی؟ اسٹیرائڈز ہیں ان کے اندر، پوٹنٹ اسٹیرائڈز ہیں، کیمیکلز ہیں ان کے اندر، یہ جو میڈیسن کی کریمیں ہیں یہ بھائی بغیر پرسکرپشن کے بیچی بھی نہیں جا سکتی، ٹھیک ہے نا. بغیر پرچی کے جب تک ڈاکٹر نہ لکھے کلوبی ویٹ کو، جب تک ڈاکٹر نہ لکھے لازما کو، جب تک ڈاکٹر نہ لکھے بیٹنوویٹ کو، جب تک ڈاکٹر نہ لکھے ہائیڈروکونین پلس کو، آپ لے بھی نہیں سکتے. میڈیکل سٹور والا آپ کو دے نہیں سکتا. لیکن یہ سٹور والے دیتے کیوں ہیں؟ پہلی بات تو یہ ہے، یہ میری بہنوں، یہ جو آپ کو فارمولا کریمیں بنا کر دی جاتی ہیں، یہ کچھ بھی نہیں ہوتی، یہ صرف آپ کی اسکن کی قاتل دعائیں ہیں. یہ جو مضر کیمیکل ہوتے ہیں جن کو ہم اسٹیرائڈز کہتے ہیں، اسٹیرائڈز جو آپ کی اسکن کا تختہ الٹ دیتے ہیں، جو آپ کی اسکن کو ریش زدہ کر دیتے ہیں، آپ کی اسکن میں سے جو ہے رگیں نظر آنا شروع ہو جاتی ہیں، آپ کی اسکن کے اوپر غیر ضروری بال آ جاتے ہیں. تو یہ کیسے، یہ کیوں اتنا آج کل اسکن خواتین کی خراب ہو گئی ہے، ٹھیک ہے جناب. یہ لڑکیوں کی तो मैं आपको ये रिकमेंड करूंगा कि कभी भी यंग लड़की को जिसकी शादी ना हुई हो ना, उसको कभी भी फार्मूला क्रीम ना लगवाएं, कभी भी ना लगवाएं। जितनी भी माएं मुझे सुन रही है ना, ये आपके स्किन के दुश्मन है ये क्रीमें जो जो पार्लर में बनाई जाती हैं। तो मैं आप वाक्य बता रहा हूं, क्यों भाई वो खाली डब्बियां इतनी बिकने के लिए आई हुई थी, तो इसका मतलब क्या है कि वो कोई घर में वही वहां पर बनाकर फार्मूले बेच रहे, ठीक है, साथ में ही दो तीन क्रीमें व्हाइटनिंग की डाल लेते हैं और ज्यादातर ये स्टीराइड वाली क्रीमें डालते हैं। ये यकीन करें चेक एंड बैलेंस नहीं है। मेरा तो बड़ा दिल दुख जाता है कि कॉस्मेटिक स्टोर के ऊपर ये क्रीमें धड़धड़ पड़ी हुई हैं। लाजमा क्रीम, बेटनोविट क्रीम, ये क्लोबिविट क्रीम, ये सारे स्टीराइड्स हैं। ये आप 15 दिन से ज्यादा नहीं लगा सकते। ये वो क्रीमें हैं, अब आप ये भी सोच रहे होंगे ना कि इतनी खराब हैं, इतने नुकसान हैं अगर इनके, तो फिर ये दुकानों में पड़ी क्यों हैं? तो पड़ी हुई इसलिए हैं कि ये डॉक्टर की प्रिस्क्रिप्शन के बाद आप इसे सिर्फ 15 दिन तक लगा सकते हैं। 15 दिन से ज्यादा आप इसको नहीं लगा सकते। आप किसी स्किन स्पेशलिस्ट के पास हैं, वो आपको कभी भी क्रीम जो है ना, इस तरह की क्रीम, वो बोलेगा बीच में छोड़ दो, फिर 15 दिन, यानी कि मैक्सिमम 30 दिन से ज्यादा आप इस क्रीम को नहीं लगा सकते। ये आपकी स्किन के लिए इतने खतरनाक होती हैं, ये एज ए बीमारी इनको इस्तेमाल किया जाता है। लेकिन आप ब्यूटी पार्लर वालियों ने आपकी स्किन का हिस्सा बना दिया है, इन क्रीमों को आपकी स्किन के रूटीन का हिस्सा बना दिया है, और वो तुरम खान बनती है कि भाई देखो हमने क्रीम बना कर दी है और किस तरह आपको व्हाइट किया, भाई तुमने तो तुबाई में फेर दी है। स्टीराइड डालकर उसके अंदर क्लोबिविट को ऐड करके, लाजमा को ऐड करके, हाइड्रोकोडीन प्लस को ऐड करके, बेटनोविट को ऐड करके, ये तो स्टीराइड्स हैं। ये कहां से क्रीम है व्हाइटनिंग के? इनका तो व्हाइटनिंग से कोई ताल्लुक नहीं है, ये तो स्किन को ऊपर से लेयर को उतारती है, ये तो तेजाब का काम करती है। तो किस तरह आप उन व्हाइटनिंग की क्रीमें बनाकर दे रहे हो? जो सेफ क्रीमें होती है ना व्हाइटनिंग के लिए, वो ये नहीं होते। खुदारा अपनी बच्चियों को, अपने आप को इन आंटियों से, पार्लर वाली आंटियों से बचाइए। इनको कुछ नहीं पता होता ये कहां से पढ़ के आई है, इनको क्या पता है कि व्हाइटनिंग के लिए कौन सी क्रीमें देनी चाहिए? इनको तो कोई पता नहीं होता, ये तो बस बाजार से वो क्रीमें लेते हैं जो स्टीराइड्स है, पोटेंट स्टीराइड्स हैं ये, और ये आपको क्रीमों के अंदर मिक्स करके 600 रुपए का, 800 रुपए का। और सिर्फ ये नहीं है कि ये सिर्फ मैं आपको बता रहा हूँ कि पार्लर के, ये मुख्तलिफ किस्म के बाजारों के अंदर दुकानों में आपको जो फार्मूले मिलते हैं वो भी यही तबाही होती है। ठीक है जनाब, तो हमेशा ऑथेंटिक कंपनी की क्रीमें खरीदें भाई, ऑथेंटिक कंपनी की खरीदें। ये जो आप जल्दी जल्दबाजी वाले रिजल्ट लेती हैं, ठीक है जनाब, फिर आप कहती हैं कि भाई फार्मूला क्रीम करते करते फिर उसके बाद स्किन ऐसी बिगड़ेगी कि ठीक नहीं होती। ठीक है जनाब, ये किन लोगों की छाइयां खत्म नहीं होती? उन्हीं लोगों की छाइयां खत्म नहीं होती जो इस तरह के फार्मूले लगाती हैं, क्योंकि इनके अंदर स्टीराइड्स होते हैं, और ये स्टीराइड्स जो होते हैं ये सबसे खतरनाक केमिकल होते हैं, सबसे खतरनाक केमिकल होते हैं, जिनका सिर्फ आप 10 दिन के लिए इस्तेमाल कर सकते हैं, इनको 15 दिन के लिए इस्तेमाल कर सकते हैं, इससे ज्यादा अगर लॉन्ग टर्म में आप इन्हें यूज करते हैं तो आप लोगों के लिए ऐसे नुकसान दे हैं जैसे कि लोग अब इस वक्त बर्दाश्त कर रहे होंगे। मुझे बता दें, मुझे कोई एक बहन मैसेज कर दे आज कि भाई मैंने एक दफा पार्लर वाली आंटी से एक क्रीम खरीदी, मेरा चेहरा साफ हो गया और बस मैं तो सुकून से हूं। मैं कसम उठा के कह सकता हूं कोई एक भी नहीं हो सकती। वो बोलेगी मैंने जब से उससे क्रीम लेना शुरू किया मेरा राशन बन गया है, हर महीने मैं खरीदती हूँ वो वाली क्रीम। नहीं खरीदेगी तो फिर बेड़ा गार क्या है? ठीक है ना, तो कहने का मकसद ये है कि हमेशा ऑथेंटिक कंपनी की क्रीम का इस्तेमाल करें, क्योंकि जो ऑथेंटिक कंपनी होती है वो प्रोफेशनल कॉस्मेटिक ग्रेड के ऊपर प्रोडक्ट बनाती है। ये चीजें हम इस्तेमाल नहीं करते अपनी क्रीम्स के अंदर, ये हाइड्रोकोनिन, ये क्लोबिविट, ये बेटनोविट, कोई 1% भी इन चीजों का हमारी क्रीम्स के अंदर शामिल नहीं होता। प्रोफेशनली हम आपको क्रीम्स तैयार करके देते हैं जिनका काम व्हाइटनिंग देना होता है, जिनका काम जो है आपकी स्किन को लेकर है। अब ये हमने जो दो क्रीमें बनाई हैं केसन की, एक क्रीम हमारी ग्लूटावाइट क्रीम है और एक हमारी जाफरानी क्रीम है। अब इन दोनों को हमने कैटेगराइज किया हुआ है। ठीक है जनाब, जिनको सिर्फ व्हाइटनिंग का इश्यू है ना, ठीक है जनाब, जो ये चाहते हैं कि भाई मेरी स्किन तो क्लियर है, ठीक है जनाब, मेरी स्किन के ऊपर तो कोई दाग धब्बे नहीं है, मुझे तो स्किन को व्हाइट करना है, ऐसे बहुत सारे केस होते हैं। देखिए ना, ऐसे बहुत सारे केस ऐसे होते हैं कि जो खवातीन कहते हैं भाई हमें तो कोई छाइयां नहीं है, हमारे जो चेहरे के ऊपर तो कोई दाग धब्बे नहीं है, बस रंगत साफ हो जाए, रंगत फेयर हो जाए। तो भाई आप हमारा ग्लूटावाइट का फॉर्मूला इस्तेमाल करें, ग्लूटावाइट क्रीम इस्तेमाल करें, आपकी स्किन क्लैरिटी, आपकी स्किन व्हाइट एंड ब्राइट हो जाएगी। ठीक है, लेकिन जो खवातीन कहती हैं कि उनको स्किन के ऊपर दाग धब्बे हैं, ठीक है जनाब, ब्राउन स्पॉट्स हैं उनके अंदर, داغ دبے ہیں, چھائیاں ہیں, تو وہ کیسے زعفرانی کریم کا استعمال کریں, اپنی ایج کے مطابق, اپنے سمٹمز کے مطابق, جو آپ کی سکن کے اوپر ہیں, جو علامات ہیں, ان کے مطابق جب آپ کریم کا استعمال کریں گے. تو کیونکہ ہمارے ماہرین نے دونوں کریموں کو ایک مختلف فارمولے پہ بنایا. بہت سارے لوگ یہ سوچتے ہوں گے نا یار, ایک کمپنی ہے, ایک گلوٹا وائٹ کریم بنا دی, ایک جو ہے نا ساتھ میں زعفرانی کریم نائٹ بھی بنا دی, ایک کیوں نہیں بنائی ہے؟ بھائی ہمیں پتا ہے نا, ہمیں زیادہ پتا ہے کہ کس طرح کے لوگ پائے جاتے ہیں, فارمولیشنز کو ہمیں پتا ہوتا ہے کہ کون سی فارمولیشن کس سکن کو سوٹ کرے گی.

0: جی جناب، کیسن نیچرل پاکستان پر اعتماد کرنے کا بےحد شکریہ، آپ کے ٹرسٹ کا بےحد شکریہ، جو آپ ٹانک، ٹیرس مل خان اور پہاڑپور میں ہمارے ساتھ یہ اعتماد کا اظہار کر رہے ہیں. ٹانک میں چونکہ ہماری نئی ایف ایم کمپنی جو ہے وہ نیولی انٹروڈکشن کے پروسیس میں ہے، تو جناب آپ لوگ اس سے ریکویسٹ ہے کہ ڈھیر سارا سپورٹ کیجیے کیسن کو، اور ڈفرینٹ اسپاٹس کے اوپر جائیے اور ایک دفعہ ضرور ٹرائی کیجیے، ٹھیک ہے جناب؟ اور انشاءاللہ ایک دفعہ صرف ہمارے کہنے کے اوپر آپ خرید رہے ہوں گے، اگلی دفعہ آپ اپنے مرضی سے، اپنے دل سے خریدیں گے کیسن کی پروڈکٹس کو. چاہے آپ وائٹننگ کے پروڈکٹ خریدتے ہیں، ایک دفعہ کیسن نائٹ کریم کو استعمال کیجیے، کیسن گلوٹا وائٹ کریم کو استعمال کیجیے. فیس واش کے شوقین ہیں تو کیسن گو پمپل کا استعمال کیجیے، یا پھر لولی فیس واش کا استعمال کیجیے. صابن کے شوقین ہیں تو کیسن ملکی سوپ، یا پھر زعفرانی صابن، یا پھر گلوٹا وائٹ صابن کا استعمال کیجیے، ٹھیک ہے جناب؟ اس کے علاوہ صحت کے حوالے سے اگر آپ کو معدے کے مسئلے رہتے ہیں تو ہمارا ہاضمہ کنٹرول سیرپ بہت امیزنگ ہے، ٹھیک ہے جناب؟ اس کو آپ استعمال کر سکتے ہیں، اور آپ کے ہاضمے کے جتنے مسائل ہیں،
1: کھانے کے بعد جب بوجھ سا لگے پیٹ میں گڑبڑ، دل بھی
0: جی جناب، پیٹ میں گڑبڑ ہو یا گیس کا مسئلہ، تو آپ استعمال کر سکتے ہیں کیسن ہاضمہ کنٹرول سیرپ، صرف 150 روپے میں آپ کو ملے گا. آپ کے میسیجز کو پروگرام کا حصہ بناتے ہیں. اینڈ السلام علیکم، میں سونیا وان گریڈ روڈ سے. خوش قسمت انسان وہ ہے جس کے ساتھ کی دولت ہے، جس کے پاس ساتھ کی دولت ہے. اچھا جی، اچھا، دور ادن سہانا اپی اور سب سننے والوں کو سلام کہہ رہی ہیں. اچھا جی، مجھے آپ کی بات کی سمجھ بالکل کک نہیں آئی. ہاں جناب، کیا کہہ رہی ہیں آپ؟ کے خوش قسمت انسان وہ ہے جس کے پاس ساتھ کی دولت ہے. ساتھ یعنی کہ لوگوں کا ساتھ، میاؤں کا ساتھ، کس کے ساتھ؟ ہاں جی، طاہر حافظ عباس سے ہمارے ساتھ، اور ہمیشہ کی طرح ایک بہت بڑی لمبی تفصیل ہے ان کے پاس سلام جواب کی. سلام اور خیریت پوچھ رہے ہیں جی، بہت شکریہ. اینڈ کہتے ہیں کہ ہٹ کر چلے وہ ہم سے جسے سر عزیز ہو، ہم سر پھروں کے ساتھ بھی سر پھرا چلے. سلام جی، فقیر لوگ ہیں جی ہمارے ساتھ ہیں، فقیر لوگ. السلام علیکم ڈیئر خلیل امان، سلام ٹو آل لسنرز. شبیر لالا راجہ غفور کو اسپیشل سلام. آپ کی کیسن کمپنی، آپ کا پروگرام اور آپ کی آواز کا ماشاء اللہ کوئی ثانی نہیں ہے. خدا ہمیشہ، آج کل ویسے میرا گلا دوسرا دن خراب چل رہا ہے. ابھی تک نران کگان کی جو ٹھنڈک ہے نا وہ گلے سے نہیں اتر رہے ہیں جناب. ایسی ٹھنڈک تھی نران کگان کے اندر، پانی اتنا ٹھنڈا تھا، اتنا ٹھنڈا جو جھرنوں سے آبشاروں سے گر رہا تھا، کہ یہاں پر تو بندہ برف کے لیے ترس رہا ہے، وہاں پر ایک منٹ پانی کو رکھنا نا مشکل تھا. آپ پکچرز بنانے کے لیے اترتے تھے پانی میں، تو آپ یقین کریں کہ مشکل سے بندہ ایک منٹ، برف ہے نا، برف پگھل کے آ رہی گلیشیئر سے، تو اتنی ٹھنڈک تھی کہ وہی بس پورے جسم میں چڑھتی چڑھتی جو ہے، کوئی بیمار ہو گیا فیملی کے اندر، کسی کو کیا ہو گیا، کسی کے گلا، تو میرے حصے میں گلا خراب ہونا آیا جناب. تو کہتے ہیں کہ بہت اچھا ہے، خدا ہمیشہ سلامت رکھے، آپ کا شو سن رہا ہوں، زبردست ہے. اور یہ اتنی پیاری باتیں کون کرتا ہے، کون کرتا ہے اتنی پیاری بات ہے؟ ایک ہی بندہ ہے جناب جو ہمیں اللہ نے عطا کیا، اور وہ ہے نظر حسن. ہاں جی، سر نظر حسن ٹیچر ہیں، استاد محترم ہیں، تو ہمارے بھی استاد ہی ہوئے نا جناب. تو اتنی استاد تو ہمیشہ میٹھی میٹھی پیاری پیاری باتیں کرتے ہیں. وقار مغل بھی ہمیں سن رہے ہیں جی، بہت شکریہ. وقار مغل کے ساتھ ایک اس کے پڑوسی ہوتے ہیں شاہ صاحب. پتہ نہیں وہ سن رہے ہیں کہ نہیں سن رہے، لیکن ہم ان کو بہت زیادہ مس کر رہے ہیں. ٹانگ کے اندر ہماری پروڈکٹ آپ کو کہاں سے ملیں گی؟ ٹھیک ہے جناب، ٹانگ کے اندر منصور جنرل اسٹور ہے جناب، منصور جنرل اسٹور. صدام پلازا ہے جناب، صدام پلازا کے اندر جائیں گے، بلکہ صدام پلازا کے اندر ہی، ٹھیک ہے جناب، تین بڑی جو ہے ٹانگ کے اندر. ہاں جی،
2: Stop post ke da pak wali ehsas da the Kaysen Naturals rikhtine vyarde da fitrat lazra sta khulata yo saughat Kaysen Naturals sta da bawar nasha bahar chans ki ke ye mina aurana
1: Kaysen Naturals Pakistan sta da tabi khulam algari.
0: جی جناب، تو بھائی ٹانگ میں کہاں کہاں موجود ہیں؟ ایک کالر ہمارے ساتھ موجود ہیں، ان کو موقع دیتے ہیں. السلام علیکم. मैं बिल्कुल ठीक हूँ, मेरे ख्याल मैसेज में सही तरीके से नहीं पढ़ पाया
3: भाई, वो लिखा हुआ मेरे ख्याल स्पेलिंग में मसला होगा।
0: अच्छा, क्या क्या कह रहे हैं खुशी मस्त इंसान को?
3: सेहत की
0: अच्छा, मैंने कहा साथ साथ भी खुशकिस्मत वालों को नहीं, देखे ना, अच्छा देखे ना, साथ भी किस्मत वालों को मिलता है, किसी का भी हो, ठीक है ना,
3: किसी का भी, अच्छे लोगों का,
0: अच्छे लोगों का, वालदैन का साथ, भाइयों का साथ, बहनों का साथ, अच्छे लाइफ पार्टनर। हाँ, तो सेहत और साथ दोनों अच्छी चीजें हैं, और दोनों अगर आपके पास हैं तो फिर तो भाई आप खुशकिस्मत
3: करिए ना। खुशकिस्मत है, मैं तो बिल्कुल खुशकिस्मत हूँ, ऐसे में मेरा बहुत सारे अच्छे लोगों का साथ मिला है ना, बहुत कुछ सीखने को मिलता है।
0: अच्छा, एफएम को बहुत सारे लोग कहते हैं, पता नहीं क्या होता है, गाना
3: भाई से स्पेलिंग नहीं पड़ी गई, वो बच्ची ने जैसे लिखा है तो वो मेरे ख्याल में कोई नहीं सकता।
0: आप हमारी भांजी भतीजी को डांटी है क्या मत? ठीक है,
3: नहीं नहीं लिखती भी वो है।
0: अच्छा, वो लिखती है, ठीक है सोनी, आप ही बहुत शुक्रिया आपका, थैंक यू,
3: शुक्रिया,
0: अल्लाह हाफिज़ जी। हमारे साथ सोनी आप ही तीन ग्लोबल एफएम 91 को सुन रही हैं, और हमारे साथ, अच्छा जी, तो कौन सी बात कर रहे थे, टांग के अंदर जो है हमारे जो सेल पॉइंट है वो मंसूर जनरल स्टोर सदाम प्लाजा में, उसी के साथ अरबाब कॉस्मेटिक स्टोर है, उसी के साथ मेन के ऊपर जो है इमरान कॉस्मेटिक स्टोर है, इसके अलावा फैसल गिफ्ट सेंटर, अब्दुल्ला गिफ्ट सेंटर, अब्दुल्ला जनरल स्टोर, ठीक है जनाब, एंड उसके बाद अब्दुल्ला जनरल स्टोर के बाद जो है सिटी जनरल स्टोर, आयान जनरल स्टोर। जी अस्सलाम वालेकुम सर। हेलो,
4: अस्सलाम वालेकुम।
0: जी जी, वालेकुम सलाम मोहतरम
4: खुश नसीब कंपनी दा मालिक
0: है। अच्छा जी, माशाल्लाह, तो मैं आप
4: अच्छा माशाल्लाह, दूजी गल है क्योंकि ये लोगों की खुशकिस्मती की कंपनी आई है,
0: अल्हम्दुलिल्लाह जी बिल्कुल,
4: ते ए लोगों को सही प्रोडक्ट देनी पे, ते रेट ना देनी पे, कोई महंगाई कोई शायद इन्होंने कौन नहीं आती पाई,
0: ते कोई कंप्लेंट को नहीं, कोई शिकायत को नहीं कि इन कंपनी ने सारा चेहरा खराब किया है, या सब पैसे लें तो सारे पैसे जाया थी गए, जितने पैसे लग दें अल्हम्दुलिल्लाह उतने फायदे भी तो कोई कंपनी दें दिए, अपने हर प्रोडक्ट भी चाहे वो सोप है, साबण है, फेस वॉश है, क्रीमा हीन फक्की है, या हाजमे का सिरप है, या वो दर्द वाला सिरप है, या कैबे प्रोडक्ट ही नहीं, इवें गल है सही,
4: बिल्कुल इन्हें गल सर, छोटी कोई चाह के ते फुली ताको केसन कंपनी के जे रही कि इंसान दा ख्याल रख दी पई,
0: अल्हम्दुलिल्लाह जी बिल्कुल, पेरा ने तुहारे पेर फटे होवें ते सही असा क्रीम तो ग्रेने क्रैक क्रीम ते, अगर वाल खराब होवें ते तेल ते शैम्पू, यानी कि पेरा को गिन के ते वाला तक असा तुहारा ख्याल रखे, नहीं मैं शायद कोई कंपनी तो को मिल सी, है जी
4: बिल्कुल ना मिल सी, सारी में कंपनी ना मिल सी,
0: चलो ठीक है जी, खुशकिस्मत तो दुनिया के अंदर बहुत सारे लोग होते हैं, और खुशकिस्मती जो होती है ना यार किसी के हिस्से में नहीं आती, वैसे ये भी आपको पता होना चाहिए, ठीक है, खुशकिस्मत इंसान बनने के लिए भी ना बहुत सारे एफर्ट्स करने पड़ते हैं।